0: نمائش کے لیے کوششیں جاری ہیں. بشیرا ان ٹربل.
1: جی آپ سن رہے تھے یہ پنجابی کلاسک سانگ, اور وقت ہوا ایک بریک کا, ملتے ہیں اس بریک کے بعد.
2: خطے میں جاری کشیدگی کے باعث دنیا بھر میں تیل کی قیمتوں میں ہوش ربا اضافہ ہو رہا ہے, جس کا اثر پاکستان سمیت کئی ممالک پر پڑ رہا ہے. ایسے مشکل حالات میں وزیر اعظم پاکستان کی جانب سے عوام کی سہولت کے لیے تاریخی فیصلہ, وزیر اعظم خصوصی ریلیف سکیم کا آغاز, جس کے تحت 100 روپے فی لیٹر پیٹرول ریلیف کی فراہمی, موٹر سائیکل, چنچی اور رکشہ چلانے والوں کے لیے ماہانہ 20 لیٹر, اور 800 cc تک چھوٹی گاڑیوں کے مالکان کے لیے ماہانہ 30 لیٹر پیٹرول ریلیف. رجسٹریشن کا آغاز کر دیا گیا ہے 14 اور 15 ستمبر کی درمیانی شب 12 بجے سے اسلام آباد, اور 16 اور 17 ستمبر کی درمیانی شب 12 بجے سے پاکستان بھر بشمول آزاد جموں کشمیر و گلگت بلتستان میں پیٹرول ریلیف حاصل کیا جا سکے گا. ون ٹائم رجسٹریشن کے لیے اپنے شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر سے REG لکھ کر اسپیس دیں, اپنا قومی شناختی کارڈ نمبر, وہیکل رجسٹریشن نمبر, اپنے صوبے کے نام کا پہلا حرف جہاں آپ کی گاڑی رجسٹرڈ ہے, اور وہیکل رجسٹریشن کی تاریخ, بما مہینہ اور سال, چاروں تفصیلات اسپیسز کے ساتھ لکھ کر ایک ہی میسج میں 9771 پر SMS کریں. پیٹرول پمپ جانے سے قبل 9771 پر TOK لکھ کر SMS کریں اور اپنا ٹوکن نمبر حاصل کریں. ٹوکن نمبر پیٹرول پمپ پر دکھا کر رعایتی قیمت پر پیٹرول سے مستفید ہو. یاد رکھیں, رجسٹریشن کا عمل بالکل مفت ہے. عوام کسی بھی دھوکہ دہی اور جعلسازی سے بچیں. مزید رہنمائی کے لیے www.pmfuelrelief.pk وزٹ کریں. وزیر اعظم کی جانب سے عوام کے لیے بڑا ریلیف.
3: It's 9:15 AM. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
4: 11.99%
5: او بھائی کیا ہے یہ 11.99%؟ یہ ہے HVL کار لون کا زبردست مارک اپ ریٹ, صرف 11.99% کا فکس ریٹ پورے ٹینیور کے لیے.
6: پرانی گاڑی چھوڑو, نئی گاڑی کا خواب پورا کرنے چلو. تو ابھی اپنی قریبی HVL برانچ چلو یا اپلائی کرو آن لائن. یہ آفر محدود مدت کے لیے ہے, شرائط و ضوابط لاگو ہیں.
4: 11.99%.
7: ماہرانہ دیکھ بھال میں فطرت پروان چڑھتی ہے. شعبے سنگل ریمیڈیز مخصوص ہربل فارمز اور نباتاتی باغات سے حاصل کی جاتی ہیں, تاکہ آپ کو ایسا معیار ملے جس پر آپ مکمل بھروسہ کر سکیں. ڈاکٹر حمید جنرل ہومیو اور شعبے جرمنی کے پاکستان میں 75 سال, صرف صحت مند پاکستان کے نام.
8: HBL فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ, جہاں خواب وہاں HBL.
2: خطے میں جاری کشیدگی کے باعث دنیا بھر میں تیل کی قیمتوں میں ہوش ربا اضافہ ہو رہا ہے, جس کا اثر پاکستان سمیت کئی ممالک پر پڑ رہا ہے. ایسے مشکل حالات میں وزیر اعظم پاکستان کی جانب سے عوام کی سہولت کے لیے تاریخی فیصلہ, وزیر اعظم خصوصی ریلیف سکیم کا آغاز, جس کے تحت 100 روپے فی لیٹر پیٹرول ریلیف کی فراہمی, موٹر سائیکل, چنچی اور رکشہ چلانے والوں کے لیے ماہانہ 20 لیٹر, اور 800 cc تک چھوٹی گاڑیوں کے مالکان کے لیے ماہانہ 30 لیٹر پیٹرول ریلیف. رجسٹریشن کا آغاز کر دیا گیا ہے 14 اور 15 ستمبر کی درمیانی شب 12 بجے سے اسلام آباد, اور 16 اور 17 ستمبر کی درمیانی شب 12 بجے سے پاکستان بھر بشمول آزاد جموں کشمیر و گلگت بلتستان میں پیٹرول ریلیف حاصل کیا جا سکے گا. ون ٹائم رجسٹریشن کے لیے اپنے شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر سے REG لکھ کر اسپیس دیں, اپنا قومی شناختی کارڈ نمبر, وہیکل رجسٹریشن نمبر, اپنے صوبے کے نام کا پہلا حرف جہاں آپ کی گاڑی رجسٹرڈ ہے, اور وہیکل رجسٹریشن کی تاریخ, بما مہینہ اور سال, چاروں تفصیلات اسپیسز کے ساتھ لکھ کر ایک ہی میسج میں 9771 پر SMS کریں. پیٹرول پمپ جانے سے قبل 9771 پر TOK لکھ کر SMS کریں اور اپنا ٹوکن نمبر حاصل کریں. ٹوکن نمبر پیٹرول پمپ پر دکھا کر رعایتی قیمت پر پیٹرول سے مستفید ہو. یاد رکھیں, رجسٹریشن کا عمل بالکل مفت ہے. عوام کسی بھی دھوکہ دہی اور جعلسازی سے بچیں. مزید رہنمائی کے لیے www.pmfuelrelief.pk وزٹ کریں. وزیر اعظم کی جانب سے عوام کے لیے بڑا ریلیف.
4: सब मुड़ मुड़ के देख रहे हैं.
9: ऑफ कोर्स इट्स द ऑल न्यू Hyundai Palisade हाइब्रिड, ग्रैंड, बोल्ड एंड हार्ड टू मिस.
10: बाहर से तो ग्रैंड है, अंदर भी प्रीमियम फील आ रही है और स्पेस भी काफी है.
9: Exactly. Palisade Calligraphy is a true 7-seater with 3 usable rows, captain seats and a dual-pane sunroof for a premium experience.
10: अच्छी है पर मुझे तो 8-seater चाहिए थी.
9: जी बेगम साहिबा, आपके लिए Palisade Smart order कर देता हूँ. इसमें 8 seats का option है.
10: यानी family के लिए भी perfect और no compromise on looks. अब समझ आया सब क्यों देख रहे थे.
9: Experience the all-new Hyundai Palisade Hybrid at your nearest Hyundai dealership. Premium has its shape.
8: Muft fund transfer, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account.
2: खित्ते में जारी कशीदगी के बायस दुनिया भर में तेल की कीमतों में होश रुबा इजाफा हो रहा है, जिसका असर पाकिस्तान समेत कई मुमालिक पर पड़ रहा है. ऐसे मुश्किल हालात में वजीर आजम पाकिस्तान की जानिब से अवाम की सहूलत के लिए तारीखी फैसला, वजीर आजम खुसूसी रिलीफ स्कीम का आगाज, जिसके तहत 100 रूपए फी लीटर पेट्रोल रिलीफ की फराहमी, मोटरसाइकिल, चिंची और रिक्शा चलाने वालों के लिए महाना 20 लीटर और 800 सीसी तक छोटी गाड़ियों के मालिकान के लिए महाना 30 लीटर पेट्रोल रिलीफ. रजिस्ट्रेशन का आगाज कर दिया गया है 14 और 15 सितंबर की दरमियानी शब 12 बजे से इस्लामाबाद और 16 और 17 सितंबर की दरमियानी शब 12 बजे से पाकिस्तान भर बशमूल आजाद जम्मू कश्मीर व गिलगित बल्तिस्तान में पेट्रोल रिलीफ हासिल किया जा सकेगा. वन टाइम रजिस्ट्रेशन के लिए अपने शनाख्ती कार्ड पर रजिस्टर्ड मोबाइल नंबर से REG लिखकर स्पेस दें, अपना कौमी शनाख्ती कार्ड नंबर, व्हीकल रजिस्ट्रेशन नंबर, अपने सूबे के नाम का पहला हर्फ, जहां आपकी गाड़ी रजिस्टर्ड है और व्हीकल रजिस्ट्रेशन की तारीख, बमा महीना और साल, चारों तफसीलात स्पेसेस के साथ लिखकर एक ही मैसेज में 9771 पर SMS करें. पेट्रोल पंप जाने से कबल 9771 पर TOK लिखकर SMS करें और अपना टोकन नंबर हासिल करें. टोकन नंबर पेट्रोल पंप पर दिखाकर रियायती कीमत पर पेट्रोल से मुस्तफीद हो. याद रखें, रजिस्ट्रेशन का अमल बिल्कुल मुफ्त है. अवाम किसी भी धोखाधड़ी और जालसाजी से बचें. मजीद रहनुमाई के लिए www.pmfuelrelief.pk विजिट करें. वजीर आजम की जानिब से अवाम के लिए बड़ा रिलीफ. खित्ते में जारी कशीदगी के बायस दुनिया भर में तेल की कीमतों में होश रुबा इजाफा हो रहा है, जिसका असर पाकिस्तान समेत कई मुमालिक पर पड़ रहा है. ऐसे मुश्किल हालात में वजीर आजम पाकिस्तान की जानिब से अवाम की सहूलत के लिए तारीखी फैसला, वजीर आजम खुसूसी रिलीफ स्कीम का आगाज, जिसके तहत 100 रूपए फी लीटर पेट्रोल रिलीफ की फराहमी, मोटरसाइकिल, चिंची और रिक्शा चलाने वालों के लिए महाना 20 लीटर और 800 सीसी तक छोटी गाड़ियों के मालिकान के लिए महाना 30 लीटर पेट्रोल रिलीफ. रजिस्ट्रेशन का आगाज कर दिया गया है 14 और 15 सितंबर की दरमियानी शब 12 बजे से इस्लामाबाद और 16 और 17 सितंबर की दरमियानी शब 12 बजे से पाकिस्तान भर बशमूल आजाद जम्मू कश्मीर व गिलगित बल्तिस्तान में पेट्रोल रिलीफ हासिल किया जा सकेगा. वन टाइम रजिस्ट्रेशन के लिए अपने शनाख्ती कार्ड पर रजिस्टर्ड मोबाइल नंबर से REG लिखकर स्पेस दें, अपना कौमी शनाख्ती कार्ड नंबर, व्हीकल रजिस्ट्रेशन नंबर, अपने सूबे के नाम का पहला हर्फ, जहां आपकी गाड़ी रजिस्टर्ड है और व्हीकल रजिस्ट्रेशन की तारीख, बमा महीना और साल, चारों तफसीलात स्पेसेस के साथ लिखकर एक ही मैसेज में 9771 पर SMS करें. पेट्रोल पंप जाने से कबल 9771 पर TOK लिखकर SMS करें और अपना टोकन नंबर हासिल करें. टोकन नंबर पेट्रोल पंप पर दिखाकर रियायती कीमत पर पेट्रोल से मुस्तफीद हो. याद रखें, रजिस्ट्रेशन का अमल बिल्कुल मुफ्त है. अवाम किसी भी धोखाधड़ी और जालसाजी से बचें. मजीद रहनुमाई के लिए www.pmfuelrelief.pk विजिट करें. वजीर आजम की जानिब से अवाम के लिए बड़ा रिलीफ.

0: जी तो ट्रैक तो हमने शामिल कर लिया। मैंने कहा चलो जी जरा अपने लिसनर्स के मूड को भी फ्रेश करते हैं, अच्छा रखते हैं, बिकॉज भाई बहुत गर्मी है और बहुत गर्मी में जो है ना वो लोगों का मूड हो जाता है बड़ा खराब और गुस्सा रहता है लोगों की नाक पर, गुस्सा से ज्यादा नाक पे या माथे पे रहता है, हाँ लेकिन नाक पे से ज्यादा जो है ना, अच्छा नाक पे भी रह सकता है। मजे की बात यह है कि नजला खांसी जुकाम भी आजकल बड़ा चल रहा है, तो एक तो गर्मी का गुस्सा आ रहा है ऊपर से नजला भी हो रहा है, तो गुस्सा ही गुस्सा हर जानब से आ रहा है। लेकिन जी गुस्सा सेहत के लिए अच्छा नहीं है और हम आपको रोजाना की बुनियाद पर यह बात कर रहे होते हैं कि जी गुस्सा ना करें, गुस्सा को छोड़ दें, क्योंकि गुस्सा जो है वो फिर बहुत सारी मुश्किलात आपकी जिंदगानी में ले आता है और सारी चीजें जो है वो खराब हो जाती हैं। तो इससे काफी बेहतर है कि जी आप गुस्से से करें परहेज, क्योंकि गुस्सा है आपकी सेहत के लिए मुजर, तो मुजर चीजों का इस्तेमाल नहीं करना चाहिए हमें। हमें खुद भी खुश रहना चाहिए और लोगों को भी खुश रखना चाहिए, ये एक हमारा अगर इनिशिएटिव रहे ना तो मुझे लगता है कि जिंदगानी मजीद बहुत अच्छी हो जाएगी। लेकिन भाई बात यह कि लोग समझने को तैयार कहाँ है, लेकिन कोई बात नहीं जी, अगर आप हमारा प्रोग्राम सुन रहे हैं तो हम आपको बहुत सारी चीजों के बारे में आगाही के देने के साथ साथ आपको बहुत सारी चीजें समझाएंगे भी जो समझना है इस वक्त काफी जरूरी। तो खैर जी इसी के साथ साथ अभी हम जा रहे हैं एक अदद ब्रेक की जानेब, और ब्रेक पे जाने से पहले हम आपको फिर बताते चलें कि आप FM1 हमें जो है वो RJ फातिमा खान के ऑफिशियल फेसबुक पेज पर ज्वाइन कर सकते हैं या फिर आप हमें 3636 पर मैसेज कर सकते हैं। नसीर खोसो ने अपनी हाजिरी लगा दी है हमें RJ फातिमा खान के ऑफिशियल फेसबुक पेज पर, उनके मैसेज को भी करेंगे शामिल और बाकी लोगों के मैसेजेस का भी कर रहे हैं हम इंतजार। सो देखते हैं कि भाई बाकी लोगों का दिन जो है वो कैसे गुजर रहा है। जब तक हम चलते हैं ब्रेक की जाने और आते हैं वापस ट्रैक के साथ।
1: It's 12:15 p.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
2: خالص اجزا بھروسے مند شفا شوابے سنگل ریمیڈیز قدرت کے بہترین اجزا سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں۔ ڈاکٹر حمید جنرل ہومیو اور شوابے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ۔
3: کبھی سوچا ہے کہ اب جنگ کی صورت کیا ہے؟ اب جنگ میدان جنگ میں نہیں ہمارے ذہنوں میں لڑی جا رہی ہے۔ اب دشمن کی گولیاں بارود نہیں معلومات ہیں، اور نشانہ ہم سب۔ ریاست مخالف طاقتیں ہمارے گھروں کے دروازے تک پہنچ چکی ہیں۔ ٹیکنالوجی اور انٹرنیٹ کے پردے میں دشمن چھپا بیٹھا ہے، وہ ڈھونڈتا ہے کمزور لمحے، بے روزگار نوجوان، ضرورت مند خاندان، پھر ان کے سامنے بچھاتا ہے خواب، بڑی نوکری، تیز دولت، بیرون ملک سفر، اور پھر کبھی رپورٹر کی صورت میں کبھی NGO ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں، جن سے بدامنی، خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں، ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے۔ جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے، آپ کی تصویریں، پہچان، فون، سب کچھ خطرے میں ڈال دیتا ہے۔ تو یاد رکھیے، کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے، کوئی مشکوک چیز، کال یا پیشکش ہو فوراً رپورٹ کیجیے۔ حساس مقامات بس اپنے ادارے تک رکھیے، کیونکہ ہر لفظ، ہر کلک، ہر تصویر یا تو حفاظت ہے یا خطرہ۔ فیصلہ آپ کے ہاتھ میں ہے۔
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ گلی محلوں میں صفائی کا خاص خیال رکھیں، کہیں پر پانی کھڑا نہ ہونے دیں، ڈینگی جان لیوا مرض ہے، علاج سے بہتر احتیاط ہے۔ دس پبلک سروس میسج از براٹ ٹو یو بائی FM 100۔ FM 247365

0: space your text message. Send it to 3636.
1: इमरजेंसी कभी बताकर नहीं आती.
2: चंद इमरजेंसी रेस्क्यू सर्विस में आपकी क्या मदद कर सकते हैं?
3: कंट्रोल फ्रेम 210210 मूव करेंगे.
1: सिंध इमरजेंसी रेस्क्यू सर्विस 1122 हुकूमत सिंध के महकमा बहालियात का एक अहम इदारा है जो जदीद निज़ाम के जरिए फौरी और मौसर मदद फराहम कर रहा है. हुकूमत सिंध के इस इनिशिएटिव से इमरजेंसी सर्विसेज में एक नया मयार कायम हुआ है. ये सिस्टम नतीजा है अवामी खिदमत के उस जज्बे का जो हुकूमत सिंध की पहचान है. इमरजेंसी रेस्क्यू 1122 आपकी हिफाजत हमारी जिम्मेदारी. खिदमत में सबसे आगे सिंध.
4: 11.9% 11.9%
5: ओ भाई क्या है ये 11.99%? ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट. सिर्फ 11.99% का फिक्स रेट पूरे टेन्योर के लिए.
6: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो. तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन. ये ऑफर महदूद मुद्दत के लिए है. शरायत और ज़वाबित लागू है.
7: 11.99% 100 FM
8: HBL फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL.
9: जब बात आपकी सेहत की हो तो खालिस्तन बहुत अहमियत रखता है. शोबे मयार की सख्त जांच पड़ताल करता है ताकि इस बात को यकीनी बनाया जा सके कि हर दवा असली और काबिल भरोसा हो. डॉक्टर हमीद जर्नल होमियो और शोबे जर्मनी पिछले 75 सालों से सेहतमंद पाकिस्तान के लिए कोशां.
10: ओ झूमे प्यार से हर वक्त डली डली.
11: ओ खैर है बरकते, बड़ा झूम झूम के गा रहा है.
12: खैर ही खैर है. HBL ज़रई बैंकिंग की वजह से इस बार फसल बड़ी अच्छी हो गई है.
11: HBL ज़रई बैंक की वजह से?
12: हाँ, बड़ी आसानी से और बिना किसी बड़े झंझट के ज़रई कर्जा जो मिल गया, ट्रैक्टर भी ले लिया और बीज खाद भी अच्छा वाला.
11: तो क्या मेरे पोल्ट्री फार्म के लिए भी कर्जा मिल जाएगा?
12: जी हाँ, पाकिस्तान के सबसे बड़े बैंकिंग नेटवर्क HBL ज़रई बैंकिंग के पास है पोल्ट्री फार्म, फिश फार्म, ज़रई आलात और वैश्यों के लिए भी कर्जे की आसान सहूलत और आपकी खुशहाली का असल राज. मजीद मालूमात के लिए अभी 111-111-425 पर कॉल करें या करीबी ब्रांच से रابطہ करें.
13: शराइत ज़वाबित लागू है.
14: शौकत खानम, लाहौर और पेशावर के बाद आपकी एक और डोनेशन.
15: शौकत खानम, कराची की तकदीर.
16: आज ही डोनेट करने के लिए 0800-111-555 पर कॉल करें या हमारी वेबसाइट www.shaukatkhanam.org.pk विजिट करें.
8: HBL फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL.
17: फोन अपग्रेड करने का सोच रहे हो तो सुनो, फोन हो तो 5G वाला. मिलेगा कैसे? बस जैज एक्सपीरियंस सेंटर या जैज ई स्टोर पर जाओ और नया 5G वाला फोन अपना बनाओ. यही नहीं, फुल पेमेंट पर पाओ साथ में फ्री डेटा बंडल्स, हैंडसेट इंश्योरेंस और बहुत कुछ. तो फिर फोन हो तो 5G वाला. जैज 5G.
8: मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट.
18: जहां 5 दोस्त मिल जाएं, वही लाइफ है. और ऐसे ही स्पेशल 5 के लिए जैज V5 शेयरिंग पैकेजेस. 5 दोस्त, एक पैकेज और ढेर सारे डेटा, मिनट्स और SMS की शेयरिंग. अपनी पसंद की V5 ऑफर चूज करने के लिए डायल करो *400# या सब्सक्राइब करो सिमोस ऐप से. जैज 5G.
19: कपाल फैमिली मिक्सचर के साथ हर सफर खास. उमरा लिखे 02111182725 पर व्हाट्सएप करें, पैक के अंदर मौजूद कोड बताएं और लकी ड्रॉ में शामिल हो जाएं. कपाल फैमिली मिक्सचर लाएं, उमराह पर जाएं.
20: कमेटी चलाना भी एक अलग ही टेंशन है. किसी का कैश नहीं है तो किसी का कल भेजता हूँ वाला एक्सक्यूज, और किसी को रिमाइंडर पर रिमाइंडर चाहिए. इन एक्सक्यूजेस से बचने के लिए जैज कैश ऐप से कमेटी को डिजिटल बनाओ और अभी अपनी कमेटी स्टार्ट करो, क्योंकि आपकी आसानी के लिए जैज कैश है ना.
7: خطے میں جاری کشیدگی کے باعث دنیا بھر میں تیل کی قیمتوں میں ہوش ربا اضافہ ہو رہا ہے، جس کا اثر پاکستان سمیت کئی ممالک پر پڑ رہا ہے۔ ایسے مشکل حالات میں وزیر اعظم پاکستان کی جانب سے عوام کی سہولت کے لیے تاریخی فیصلہ، وزیر اعظم خصوصی ریلیف اسکیم کا آغاز، جس کے تحت 100 روپے فی لیٹر پیٹرول ریلیف کی فراہمی، موٹر سائیکل، چنچی اور رکشا چلانے والوں کے لیے ماہانہ 20 لیٹر اور 800 cc تک چھوٹی گاڑیوں کے مالکان کے لیے ماہانہ 30 لیٹر پیٹرول ریلیف۔ رجسٹریشن کا آغاز کر دیا گیا ہے 14 اور 15 ستمبر کی درمیانی شب 12 بجے سے، اسلام آباد اور 16 اور 17 ستمبر کی درمیانی شب 12 بجے سے۔ پاکستان بھر بشمول آزاد جموں کشمیر و گلگت بلتستان میں پیٹرول ریلیف حاصل کیا جا سکے گا۔ ون ٹائم رجسٹریشن کے لیے اپنے شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر سے REG لکھ کر اسپیس دیں، اپنا قومی شناختی کارڈ نمبر، وہیکل رجسٹریشن نمبر، اپنے صوبے کے نام کا پہلا حرف، جہاں آپ کی گاڑی رجسٹرڈ ہے اور وہیکل رجسٹریشن کی تاریخ، بما مہینہ اور سال، چاروں تفصیلات سپیسز کے ساتھ لکھ کر ایک ہی میسج میں 9771 پر ایس ایم ایس کریں۔ پیٹرول پمپ جانے سے قبل 9771 پر TOK لکھ کر ایس ایم ایس کریں اور اپنا ٹوکن نمبر حاصل کریں۔ ٹوکن نمبر پیٹرول پمپ پر دکھا کر رعایتی قیمت پر پیٹرول سے مستفید ہو۔ یاد رکھیں، رجسٹریشن کا عمل بالکل مفت ہے، عوام کسی بھی دھوکہ دہی اور جعلسازی سے بچیں۔ مزید رہنمائی کے لیے www.pmfuelrelief.pk وزٹ کریں۔ وزیر اعظم کی جانب سے عوام کے لیے بڑا ریلیف۔
0: This program is brought to you by HPL Zari Banking کے پاس ہے پولٹری فارم، فش فارم، زرعی آلات اور مویشیوں کے لیے بھی قرضے کی آسان سہولت۔
6: اینڈ پرانی گاڑی چھوڑو، نئی گاڑی کا خواب پورا کرنے چلو، قریبی HPL برانچ چلو یا اپلائی کرو آن لائن۔
13: نشہ نہ پریشانیاں ختم کرتا ہے، اس کا سرور ہمیشہ رہتا ہے۔ یہ ایک لمحے کی کمزوری ہے جو ساری زندگی کا روگ بن جاتی ہے۔ ماتلا علمی جہالت اور حماقت سے شروع ہوتی ہے اور سارے خاندان کو تباہ کر دیتی ہے۔ ایسی کوئی کھانے پینے، لگانے یا سرور دلوانے والی اشیاء کا استعمال نہ کریں جس میں نشہ ہو۔ والدین، اساتذہ اور دوست بچوں پر نظر رکھیں۔ ہنسی مذاق میں کی گئی حرکت آپ کی سانسیں بھی ختم کر سکتی ہے۔ نشے سے انکار، زندگی سے پیار۔ منشیات کی سرگرمیوں کی روک تھام کے لیے ہماری ہیلپ لائن پر رابطہ کریں۔
21: مفاد عامہ کے لیے پیغام حکومت پاکستان اور ایف ایم 100 کراچی کی جانب سے پیش کیا گیا۔
22: FM 24/7/365

0: very own destination. We are 100% always with you.
1: FM 100.
0: So, this connection is forever, around the clock, here on Radio 100 Pakistan.
2: It's 7:45 p.m. This time check is brought to you by Phoenix Batteries.
3: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
4: Shaukat Khanum, Lahore aur Peshawar ke baad aapki ek aur donation.
5: Shaukat Khanum, Karachi ki takdeer.
6: Aaj hi donate karne ke liye 0800-11555 par call karein ya hamari website www.shaukatkhanum.org.pk visit karein.
7: Muft fund transfer, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account.
2: 100 FM.
7: HBL Freedom Account ke saath muft fund transfer, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account. Jahan khwab wahan HBL.
8: Kameti chalana bhi ek alag hi tension hai. Kisi ka cash nahi hai to kisi ka kal bhejta hu wala excuse aur kisi ko reminder par reminder chahiye. इन एक्सक्यूजेस से बचने के लिए जैस कैश ऐप से कमेटी को डिजिटल बनाओ और अभी अपनी कमेटी स्टार्ट करो, क्योंकि आपकी आसानी के लिए जैस कैश है ना।
9: ओ झूमे प्यार से हर वक्त डली डली,
10: ओ खैर है बरकते बड़ा झूम झूम के गा रहा है।
9: खैर है,
10: HBL जरई बैंकिंग की वजह से इस बार फसल बड़ी अच्छी हो गई है।
9: HBL जरई बैंक की वजह से?
10: हाँ, बड़ी आसानी से और बिना किसी बड़े झंझट के जरई कर्जा जो मिल गया, ट्रैक्टर भी ले लिया और बीज खाद भी अच्छा वाला।
9: तो क्या मेरे पोल्ट्री फार्म के लिए भी कर्जा मिल जाएगा?
11: जी हाँ, पाकिस्तान के सबसे बड़े बैंकिंग नेटवर्क HBL जरई बैंकिंग के पास है पोल्ट्री फार्म, फिश फार्म, जरई आलात और शो के लिए भी कर्जे की आसान सहूलत और आपकी खुशहाली का असल राज। मजीद मालूमात के लिए अभी 111-111-425 पर कॉल करें या करीबी ब्रांच से रابطہ करें।
12: शराइत ज़वाबत लागू है।
13: खित्ते में जारी कशीदगी के बायस दुनिया भर में तेल की कीमतों में होश रुबा इजाफा हो रहा है, जिसका असर पाकिस्तान समेत कई ममालिक पर पड़ रहा है। ऐसे मुश्किल हालात में वजीर आजम पाकिस्तान की जानिब से अवाम की सहूलत के लिए तारीखी फैसला, वजीर आजम खसूसी रिलीफ स्कीम का आगाज, जिसके तहत 100 रुपए फी लीटर पेट्रोल रिलीफ की फराहमी, मोटरसाइकिल, चिंची और रिक्शा चलाने वालों के लिए महाना 20 लीटर और 800 सीसी तक छोटी गाड़ियों के मालिकान के लिए महाना 30 लीटर पेट्रोल रिलीफ। रजिस्ट्रेशन का आगाज कर दिया गया है 14 और 15 सितंबर की दरमियानी शब 12 बजे से इस्लामाबाद और 16 और 17 सितंबर की दरमियानी शब 12 बजे से पाकिस्तान भर बशमूल आजाद जम्मू कश्मीर व गिलगित बल्तिस्तान में पेट्रोल रिलीफ हासिल किया जा सकेगा। वन टाइम रजिस्ट्रेशन के लिए अपने शनाख्ती कार्ड पर रजिस्टर्ड मोबाइल नंबर से REG लिखकर स्पेस दें, अपना कौमी शनाख्ती कार्ड नंबर, व्हीकल रजिस्ट्रेशन नंबर, अपने सूबे के नाम का पहला हर्फ, जहां आपकी गाड़ी रजिस्टर्ड है और व्हीकल रजिस्ट्रेशन की तारीख, बमा महीना और साल, चारों तफसीलात स्पेसेस के साथ लिखकर एक ही मैसेज में 9771 पर SMS करें। पेट्रोल पंप जाने से कबल 9771 पर TOK लिखकर SMS करें और अपना टोकन नंबर हासिल करें। टोकन नंबर पेट्रोल पंप पर दिखाकर रियायती कीमत पर पेट्रोल से मुस्तफीद हो। याद रखें, रजिस्ट्रेशन का अमल बिल्कुल मुफ्त है, अवाम किसी भी धोखाधड़ी और जालसाजी से बचें। मजीद रहनुमाई के लिए www.pmfuelrelief.pk विजिट करें। वजीर आजम की जानिब से अवाम के लिए बड़ा रिलीफ।
2: This program is brought to you by HBL Zari Banking ke paas hai poultry farm, fish farm, zarai alat aur maveshiyon ke liye bhi karze ki aasan sahulat.
14: And purani gaadi chhodo, nayi gaadi ka khwab pura karne chalo, kareebi HBL branch chalo ya apply karo online.
15: बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है। अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं। इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसान जैसे मुमकिन खतरात भी मौजूद हैं। वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं। वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है। بچوں کو نقصان دہ مواد جیسے نفرت انگیز تقاریر، گستاخانہ اور فحش مواد وغیرہ اپلوڈ اور شیئر کرنے کے قانونی نتائج کے حوالے سے بھی شعور اور آگاہی انتہائی اہمیت کی حامل ہے۔ پی ٹی اے کی ویب سائٹ پر پیرنٹل کنٹرول سافٹ ویئر کی ایک فہرست دستیاب ہے تاکہ والدین اپنے بچوں کی آن لائن سرگرمیوں کی نگرانی کرتے ہوئے انہیں آن لائن نقصانات سے محفوظ رکھیں۔ www.pta.gov.pk مفاد عامہ کے لیے یہ پیغام FM 100 اور حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
12: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت۔
16: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں۔
12: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ میں واک نہیں کرتا۔
17: مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں۔
16: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں۔ سامنے والے پر کیا گزری ہم اس سے کیا۔
12: میں اوبیسیٹی کا شکار ہوں، صرف واک سے یہ کم ہوں۔
17: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی۔
16: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے۔
17: ابھی اسی وقت اپنا BMI چیک کروائیے،
12: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
16: اور اس وزن کی اصل حقیقت کو سمجھیں۔
12: آئیے ویٹ سے آگے کا سوچیں۔
15: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
18: ای میل ہر ادارے کے لیے ایک انتہائی اہم ذرائع ابلاغ ہے، لیکن صرف ایک غلط کلک پورے نیٹ ورک کو خطرے میں ڈال سکتا ہے۔ سائبر مجرموں کی جانب سے حکومتی اور نجی شعبے کے ملازمین کو مسلسل فشنگ ای میلز بھیجے جا رہے ہیں۔ ان کا کیا مقصد ہے؟ آپ کی لاگ ان تفصیلات چوری کرنا، سسٹمز کو رینسم ویئر سے متاثر کرنا یا غیر مجاز رسائی۔ محفوظ رہنے کے لیے ہمیشہ یہ بہترین طریقے اپنائیں۔ ہمیشہ بھیجنے والے کی شناخت چیک کریں، خصوصاً ایڈریس۔ ہمیشہ اٹیچمنٹ کی فائل ایکسٹینشن چیک کریں۔ PTA.txt محفوظ ہے، لیکن PTA.txt.exe نقصان دہ ثابت ہو سکتی ہے۔ اٹیچمنٹ کھولنے سے پہلے ضرور اسکین کریں۔ ای میل استعمال کرنے کے بعد ہمیشہ لاگ آؤٹ یا سائن آؤٹ کریں۔ ان خطرناک عادتوں سے ہمیشہ بچیں۔ سرکاری ای میل کو ذاتی یا غیر سرکاری کاموں کے لیے استعمال نہ کریں۔ کسی بھی لنک پر کلک کرنے سے پہلے اصل URL ضرور چیک کریں۔ کلک کرنے سے پہلے ایک بار ضرور دیکھیں۔ اپنا ای میل پاسورڈ کسی کے ساتھ ہرگز شیئر نہ کریں۔ پاسورڈ، OTP یا حساس معلومات ای میل کے ذریعے کبھی بھی نہ بھیجیں۔ ہیکرز اکثر فوری کاروائی، دھمکی، لالچ یا جھوٹے وارننگ سائنز ضرور دیتے ہیں تاکہ آپ گھبرا کر فوراً کلک کر دیں۔ اگر کوئی ای میل بہت زیادہ ضروری، بہت زیادہ پرکشش اور غیر معمولی طور پر مشکوک لگے تو ایک بار ضرور رک جائیں اور اس کی تصدیق کریں۔ فشنگ ای میل سے کیسے بچیں؟ اپنے آپ کو اور اپنے ادارے کو محفوظ رکھنے کے لیے دھمکی آمیز یا جذباتی زبان والی ای میل سے محتاط رہیں۔ نامعلوم یا شارٹ لنکس پر ہرگز کلک نہ کریں۔ بھیجنے والے کا مکمل ای میل ایڈریس ضرور چیک کریں۔ اٹیچمنٹ سے خاص طور پر محتاط رہیں، خصوصاً exe.bat.vbs.msi اور دیگر ایگزیکیوٹیبل فائل سے لوگو اور گرافکس آسانی سے جعلی بنائے جا سکتے ہیں۔ ان پر اندھا اعتماد نہ کریں۔ کسی بھی مشکوک ای میل کی فوراً اپنے ادارے کی IT ٹیم کو اطلاع کریں۔ آپ کی ہوشیاری ہی پہلی دفاعی لائن ہے۔ ہوشیار رہیں، محفوظ رہیں۔ یہ پیغام پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔ ڈیجیٹل دنیا میں محفوظ قدم، PTA۔
19: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
20: FM 24/7 365 FM 24/7 365 100 100
21: Evening Drive Time.